0: लो प्रभु मेरो आँखा अलि अलि गएर अब त प्रत्यक्ष नदेख्ने भए केले होला प्रभु
1: कति धानी वैद्य देखाइसके खसमका आँखा झन्झन तम्मै पुगो भूत प्रेत देउताको दोष मात्र हो कि मेरो बुढालाई फेरि आँखा देख्न सक्ने तुलाइदिनु पर्यो प्रभु
0: मनवार मैले हेरी सके भूत प्रेत देउता दोष केही होइन आँखामा लाग्ने मोती बिन्दु भन्ने रोग लाग्यो रहेछ सुन मनवार सुन मनवार यसलाई आँखा शिविर आँखा अस्पतालमा लगी अपरेसन गराउनु पर्छ अनि देख्न सक्छ
2: Thank you.